0: السلام علیکم نودی کے میگا ہرٹس ادی وی ایف ایم میگڈی گٹین کو گنتی بہ ہوری ہا ہن تینا ورن اوفا ور وگت کولکان ادین می ہفتہ کے بالالن سری شو یا کی گوس تے ہن تینا می بدل کولی ارگن فہیدا می شو کی فلمی دنیا کے ایک ایک کے مسے کے تکا بہ گو تو معلومات تینما خاص کرے فوا شو اے دی وی نکی ابدس فلمی دنیا لوبی کو ایکما شو گے کم بہ ہٹا بائے ایگو تم ہمے کنے فلم بیل مورے فردا کے فرگا ہو گہ ہنگا ایک ایک کی کانت تکا وس خاص سمالک میں دیکھن فاہ کرے दिवेहिया दि बेरुगे सिनेमा तका फिल्मी एकेके प्लेटफॉर्म तकुम फेन्ना कामुदा हिग्याम फिल्म तका टीवी सीरीज तका डॉक्यूमेंट्री तौगे मुहिमो मौलुमात एत्तनकुं तिया हुरिहा एहुंतेना गेनेस सिनेमा कुरिया गेंदा मिशोगा मि हफ्तागा एहेम पैतका दियुमगे कुरिं ति एहुंतेरिं एम्मे इंतजार कुराने कमा कबूल कुरेवे गेस्ट डायलॉग हिमना लाना बालान सली मिसिसलागे शो तौगे हमा कोमे शो एकगवेस मशहूर फिल्म तौगे नोत टीवी सिलसिला तौगे तेरें होवा लाफावा खास डायलॉग इन इवाले वेने कोमे शो एकगवेस मिगिनेस्ते गेस्ट डायलॉग उन जुमला को एमहेग एममे गिना जवाब तरंगळ कुरा बावेरिंगे तेरें गुरोतुं होवे फरातका कोमे महाको हदिया दिनमा वनी हमा जेहिफा गेस्ट डायलॉग के जवाब त फोनवानी पीएसएम एयामे दिरको मिहा हिसाब मि हफ्तागे डायलॉग इवालाना
1: Guess the dialogue.
2: भूल करके अगर हमसे कोई भूल हुई हो तो भूल समझकर भुला देना लेकिन भुलाना सिर्फ भूल को गलती से भी हमें ना भुला देना
3: मी कौन फिल्म में गई मैंने डायलॉग है